0: समयको ख्याल राखौ। 6 बज्यो।
1: खरो विषयमा सरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक,
4: पीस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। आदरणीय श्रोता, यतिखेर नेपाली बहसलाई देशभरका 350 बढ़ी रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्मका विभिन्न माध्यमबाट पनि नेपाली बहस यतिखेर सुनिराख्नु भएको छ। फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने यतिखेर नेपाली बहस आइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौं। युट्यूबमा गएर नेपाली नेटवर्क टीवी मार्फत पनि सुन्दै हुनुहुन्छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो इनारेन 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ। आदरणीय श्रोता, बड़ा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घटा स्थापना गरिँदैछ। आदरणीय श्रोता, नेपालीहरूको महान पर्व बड़ा दशैं आजबाट शुरू भएको छ। आज पहिलो दिन घटा स्थापनाको दिन, आज घट स्थापनाको सायद बिहान 11:47 रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ। आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्यान्न कालमा अभिजित मुहूर्तको सायद घट स्थापनाका लागि दिएको बताइएको छ। आदरणीय श्रोता, सूर्योदय कालमा प्रतिपदा भएका दिनमा घट स्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै आजको दिनलाई घट स्थापना भनी बताइने गरिन्छ। केही मानिसले सामाजिक सञ्जालमा घट स्थापना सोमबार गर्ने भनी गरेको हल्ला खल्ला शास्त्र सम्मत नहुने बताइएको छ। आदरणीय श्रोता, प्रत्येक वर्ष अश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बड़ा दशैं मनाइन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो कलश गणेश स्थापना गरी घट स्थापना गरिन्छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ। जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढ़ाएर विजया दशमीका दिन टीका प्रसाद सहित समृद्धिको प्रतीक पहिलो जमरा ग्रहण गर्ने प्रचलन छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी घट स्थापनाको दिनलाई सम्झिन चाहन्छौ। विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। कसै कसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने गर्दछन्। तर जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको पनि बताइने गरिन्छ। नवरात्र दुर्गा देवीका नौ रूपको पूजा आराधना गरिने रात्रीहरू हुन्। घट स्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भन्ने गरिन्छ। नवरात्रभर अधिष्ठात्री देवी दुर्गाको नौ रूपको पूजा अर्चना गर्ने प्रचलन छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा देवी, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने प्रचलन छ। बड़ा दशैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैं घर कोत र शक्तिपीठमा बलि सहित विशेष पूजा अर्चना गर्छन्। नवरात्र दुर्गा सप्तशती श्री चण्डी श्रीमा देवी भागवत र अन्य देवी स्वत्र एवं सुस्तिको पनि पाठ गर्ने प्रचलन छ। त्यसैले गर्दाखेरि आज घर घरमा घट स्थापना गर्नुहोस् र घट स्थापना गर्ने साइटको बारेमा म तपाईँलाई बताउन चाहन्छु। 11:47 घट स्थापना गर्ने साइट छ आजको दिनमा, र देशले निकै ठूलो क्षति बेहोरेको छ बारीको बितण्डाले गर्दाखेरि। यस पाला त्यति धेरै दशैं आएको अनुभूति पनि भएको छैन। देश यतिखेर रोएको छ, देशले निकै ठूलो क्षति बेहोर्नु परेको छ। धेरैका प्रियजनहरू हराएका छन्, धेरैका अङ्गभंग भएका छन्, अझै पनि कतिपय बेपत्ता छन्, पत्ता लागेको छैन। यो माहौलमा दशैंको उल्लास त त्यति छैन, तैपनि हाम्रा पर्वहरू हुने शक्ति स्वरूपा देवी भगवतीहरूको पूजा आराधना गर्ने पर्वहरू हुन्। यसलाई त्यही ढंगले चाहिँ तपाईँहरू मनाउनुहोस्, यो आग्रह गर्न चाहन्छौ। र नेपाली कंग्रेसको 15 महाधिवेशनका मतगणना यतिखेर भइरहेको छ, तर्फ पनि हामी तपाईँको ध्यान आकर्षण गराउन चाहन्छौ। र विशेष गरी पछिल्लो समय सरकारले केही व्यक्तिलाई पक्राउ गर्ने, छोड्ने, फेरि खानतलासी गर्ने, छापा मार्ने लगायतका कतिपय गतिविधिहरू गरेका छन्, र ती प्रकरणले अहिले सरकार सुशासनतर्फ हो वा चाहिँ प्रतिशोधतर्फ हो भन्ने खालका दुई खाले प्रश्नहरू उब्जाएका छन्। आजको बहसमा हामी यसै विषयमा पनि कुराकानी गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिश वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैंको खुसी घर घरमा उपहार।

0: होस्। फ्रंट लोड वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टब मा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीन मा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनै देखि वाउ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिव अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्म को निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यादगार।
1: यो दशैंमा बेकोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: पर्वमा सिजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो हरो विषयमा सारो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईबी बैंक सबैका लागि बैंक
4: इस होम इन्टरनेट।
5: यतिखेर हाम्रो बीचमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद, गुड मर्निङ।
5: कस्तो छ स्वास्थ्य अवस्था? आराम हुनुहुन्छ? चिसो बढ्यो म्याडमलाई? कस्तो छ अहिले?
6: म्याडमलाई पनि केही सुधार भएको छ, म त आफै ठिकै छु जतिर पनि।
5: ए, अनि अब देशको अवस्था पनि अहिले त राम्रै छ नि, होइन? युवा डाक्टरहरूको हातमा छ देश, ठिकै छ होला नि अहिले? स्वस्थ छ देश?
6: नै, देशको अवस्था त गम्भीर छ नि।
5: किन देशको अवस्था गम्भीर? यतिखेर ट्रिटमेन्ट राम्रै भइरहेछ नि देशमा, राम्रो ट्रिटमेन्ट भइरहेछ देशलाई, राम्रो तरिकाले अगाडि बढाउने, सुशासनयुक्त मुलुक बनाउने भनेर चाहिँ जनताले दुईटै दिएको, सत्ताले चाहिँ होइन सम्हालिरहेको छ राष्ट्रपाले।
6: ट्रिटमेन्ट चाहिँ विदेशीले गर्ने, नेपालको ट्रिटमेन्ट नेपालीले
5: होइन, नेपालीले गरिरहेको छैनन् यतिखेर
6: नेपालीले, होइन नि,
5: नेपालीहरू नै छन् नि सत्तामा,
6: नेपालीले यहाँ नेपालको ट्रिटमेन्ट गर्ने त गौरवको कुरा, इज्जतको कुरा हुन्छ नि। नेपालको ट्रिटमेन्ट उपचार चाहिँ विदेशीहरूले गर्ने।
5: कहिलेदेखि गर्न थाले विदेशीले नेपालको ट्रिटमेन्ट त्यसो भए?
6: विदेशीहरूले तपाईँ चाहिँ जुन बेला अंग्रेजले बेलायत भारतमा चाहिँ शासन गर्यो, भीमसेन थापालाई सिद्धि आएपछि, त्यसपछि राणाहरूलाई चाहिँ सत्तामा ल्याइसकेपछि, अनि ब्रिटिस साम्राज्यवादको यहाँ चाहिँ हालीमुहाली भयो नेपाली जनतामाथि, अनि उनका साम्राज्य बढाउन र चाहिँ सुरक्षा गर्न नेपालीले चाहिँ बेचे राणाहरूले, त्यो बेलादेखि अहिलेसम्म तपाईँ चाहिँ नेपालीहरूलाई बेच्ने अनि नेपाली

0: त्यो नेतामा चाहिँ बिक्री हुने अहिले ठूलो पैमानामा छ। 80 लाख नेपाली चाहिँ विदेश जाने अनि अनि यहाँ चाहिँ विकास गरी भन्ने
1: होइन, तर अब मुलुकलाई अब यो अहिलेको यो यो यो चरणले पनि दुई तिहाई नजिकको सरकारको यो क्रियाकलापले पनि मुलुकलाई एक किसिमले विकास र समृद्धिको दिशातर्फ लैजान सक्दैन, यो पनि चिन्ताको विषय त्यसो भए।
0: अब त आउँदा मोहीको पानी पाएन, कमरा आधार दही भने जो यहाँ चाहिँ लोकतन्त्रको लागि गणतन्त्रको लागि देशको लागि लडेका भनेकाको त यो गति भयो। अझ विदेशीले तालिम दिएर अरबौं रुपियाँ खर्च गरेर तयारी गरेका भतुवाहरूले नेपालको विकास गर्छन् नेपाललाई जोगाउँछन् भन्ने कुरा कसैले आशा गर्ने कुरा हुन्छ?
1: अहिले त धेरै व्यक्तिहरू चाहिँ गलत गर्ने, भ्रष्टाचार गर्ने, विभिन्न सुराकीहरू लिने व्यक्तिहरू त धमाधम घरमा छापा हान्नेदेखि लिएर पक्राउ पर्दैछ नि त।
0: त्यो त सत्तामा भ्रष्टाचार नगरेका मान्छे नै हुन पर्यो। सत्तामा भ्रष्टाचार नगरेका मान्छे स्वच्छ तपाईँ चाहिँ नि राष्ट्र र जनताको लागि चाहिँ सत्तामा शक्तिमा भएका मान्छेले नै राष्ट्रको उन्नति गर्छन्। जसको कालो इतिहास छ, जसले ठग्दा ठग्दा लुट्दा लुट्दा लुटेर बदनाम छन्, त्यस्ता मान्छे न्यायपालिकामा, त्यस्ता मान्छे कार्यकारीमा, त्यस्ता मान्छे संसदमा, अनि अहिलेको नाटक त के कला थाहा छैन।
1: होइन, चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरण, त्यस पछाडि चाहिँ उनी निकट व्यक्तिहरूका घरमा खानतलासी, सरकारलाई त झण्डै झण्डै एउटा ग्रुपले त निकट ठूलो च्यालेन्ज गरेको रहेछ नि त, होइन? सुन्नुभयो यो कुरा?
0: हो, सबभन्दा ठूलो कुरा के हुन्छ भन्नुहुन्छ भने मुहान चाहिँ धमिलिएपछि त्यसको पानी चाहिँ तलैसम्म धमिलै फोहोर भएर जान्छ। जुन बेला तपाईँ चाहिँ नि अब चोलेन्द्रजीलाई चाहिँ उमा सर्वोच्चमा ल्याउने बेलामा संसदीय सुनवाई समितिमा थिएँ म, हेर्नुहोस् त्यहाँ त्यहाँ चाहिँ उनको चाहिँ जिल्ला अदालतमा पुनरावेदन अदालतमा अत्यन्तै नराम्रो धब्बा थियो, उनलाई उनको चाहिँ राम्रो थिएन। त्यो बेलामा संसदीय सुनवाई समितिमा उनलाई अहिले ल्याउने बेला भएको छैन, ल्याउन हुँदैन, तलका चाहिँ तलका अदालतहरूमा यिनको राम्रो रेकर्ड छैन भनेर त्यो संसदीय सुनवाईमा लड्ने एउटा चित्रबार नै हो, हेर्नुहोस् त्यहाँ चाहिँ सोध्नु त अहिले त्यहाँका कर्मचारीहरूलाई, त्यहाँको पुरानो संसदीय रेकर्ड तपाईँले खोजेर पढ्नुहोस् त। अनि तपाईँको चाहिँ त्यहाँ त्यति बेला सुनवाई समितिमा मेरो चाहिँ अब झगडा भयो त्यति बेलाका काङ्ग्रेसका चाहिँ नेताहरूसित, नेतृसित, अनि एमालेका नेताहरूसित, माओवादीका नेताहरूसित, अब चाहिँ न्यायाधीशहरू चाहिँ राजनीति पार्टीका नेताहरूले भागवण्ड लाउँदो रहेछन्। भागवण्ड लाएर तपाईँको चाहिँ नि अदालतमा राख्ने, अनि आफूले चाहिँ गर्ने अपराधहरू, आफूले गर्ने भ्रष्टाचारहरू देशबाट चाहिँ बच्नको लागि तपाईँको चाहिँ नि सेटिङ मिलाएर न्यायाधीशहरू सर्वोच्चमा राख्ने, अनि चाहिँ अब विभिन्न निकायहरूमा चाहिँ आफूलाई जोगाउने मान्छेहरू राख्ने, अनि आफूले चाहिँ राजघाज गर्दाखेरि अपराधमा अपराध गरेपछि मुख्य जोगाउने काम चाहिँ न्यायपालिकाको। त्यसो भएर राजनीति गर्ने मान्छेहरूलाई आफूले गल्ती कमजोरी अपराध गर्दाखेरि जोगाइदिने चाहिँ न्यायाधीश चाहिने भएको हुनाले त्यही सेटिङमा काङ्ग्रेस एमाले माओवादीको सेटिङमा चोलेन्द्र शमशेरलाई चाहिँ तलबाट चाहिँ तानेर चाहिँ सर्वोच्चमा ल्याउँदाखेरि त्यो संसदीय सुनवाई समितिमा चित्रबहादुर एक्लै थियो, हेर्नुहोस् एक्लै थियो। स्वयं चोलेन्द्रजीले चाहिँ मलाई भेट्न खोज्दा पनि मैले मानेको होइन, हेर्नु अहिले के भयो भन्नुहोस् यतिर गएर।
1: होइन, त त्यसको मतलब चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने कुरा, त्यसपछि चाहिँ उहाँका घरमा खानतलासी गर्ने कुरा ठिकै हो?
0: कस्ता मान्छेले पक्राउ गरे? जसले चाहिँ दलाई लामालाई तिब्बतमा पुनस्थापना गर्न खोजेको छ, दलाई लामाबाट पैसा लिएर खाएर हाम्रो नेपाल भन्ने चाहिँ संस्था चलाएर एनजिओ चलाएर अब त्यस्तो मान्छेले गृह मन्त्रालय कब्जा गरेर अनि चोलेन्द्र शमशेर पक्राउन हिँड्ने ल भन्नुहोस्, चोलेन्द्र शमशेर पक्राउन आदेश दिने मान्छे को हो? ऊ कहाँबाट सञ्चालित मान्छे हो भन्नुहोस् त? कलेज निर्माण गरेको मान्छे हो त? म अहिले चाहिँ चोलेन्द्र शमशेरलाई पक्राउन चाहिँ आदेश दिने मान्छे पहिला हेर्नुहोस् त। त्यहाँ जोडियो त मैले चाहिँ यो भन्नुको मतलब टोलेन शमशेरको इतिहास ठिक हो, टोलेन शमशेर ठिक मान्छे हुन् भनेर मैले किन भन्दिनँ भनेर भन्दाखेरि, त्यति बेला काङ्ग्रेसका एमालेका माओवादीका मान्छेहरूको साँस गाँठमा नि टोलेन्द्र जस्तो कमजोर चाहिँ मान्छेहरूलाई चाहिँ सर्वोच्चमा प्रानेर ल्याउँदाखेरि म एक्लै भए हुँ, म लड्या हुँ, त्यति बेला चाहिँ चोलेन्द्रजीको बारेमा छलफल गर्दाखेरि मसँग चाहिँ मतभेद भएका मान्छे 79 एकैचोटि भेट भएपछि बल्ल बोलचाल भयो, कतिपय काङ्ग्रेसका नेत्री हुन् भन्नेहरू, देश बनाउन सांसद भएका, देश बनाउन मन्त्री भएका मान्छेहरूसित हेर्नुहोस्
1: कसको कुरा गर्दै हुनुहुन्छ, सीता प्रसाईजीहरू
0: हुनुहुन्छ, मैले काङ्ग्रेसका मान्छेसँग गरेका छु, माओवादीका चाहिँ नेताहरूसित गरेका छु, एमालेका नेताहरूसित गरेका छु, त्यो संसदीय सुनवाई समिति जो जो छन् बरु त्यति बेला संसदीय सुनवाई समितिमा नेताहरूले भागवन्ना गरे दाई तपाईँको अडान ठिक छ भनेर भन्ने हिम्मत साथ बोल्ने त्यो बाहिर रायमाझी उनीहरू त्यो बाहिर रायमाझीले तपाईँ चाहिँ नि संसदीय सुनवाईमा त्यति बेला अग्नि सापकोटा गिरिराजमणि र तपाईँ चाहिँ त्यो बहादुर थिए रायमाझी सुनवाईमा, मैले उनीहरूलाई एकान्त लगेर यस्तो जिल्ला अदालतमा पुनरावेदन अदालतमा चाहिँ विशेष अदालतमा यस्तो बदनाम भइसकेको मान्छेलाई सर्वोच्चमा ल्याउनु हुन्छ भनेर मैले चाहिँ बैठक बस्नुभन्दा पहिले मैले सम्झाउन लगेकोमा अरू बोलेनन्, अग्नि सापकोटा बोलेनन्, गिरिराजमणि बोलेनन्, उसले त चाहिँ त्यो बाहर त कमसेकम हाम्रै चाहिँ स्कुलबाट जन्मेको हुनाले उनले प्याच भनिहाले, दाईको अडान ठिक छ, म दाईको अडान छु, तर त हाम्रो नेताहरूले भागभन्डा गरे, न्यायाधीशहरूको भागभन्डा गरे, अब हाम्रो चाहिँ नियम पुरा गर्न आएका हौ दाई भनेर टोपबहादुरले इमान्दारीपूर्वक त्यो कुरा खोलेपछि सकियो, त्यसपछि एमालेका जर्नेलहरूलाई फेरि ल्याएँ मैले एकान्तमा, मलाई याद छ त्यति बेला राजेन्द्र चाहिँ अब पाण्डेको मलाई याद छ, अरू दुईजनाको मलाई राम्रो याद छैन, अनि एमालेका मान्छेलाई ल्याएर पनि तिमीहरूले यस्तो चाहिँ तलको अदालतमा यस्तो बदमासी गरेको मान्छे, भ्रष्टाचारमा मुछिएको मान्छे सर्वोच्चमा किन ल्याउन खोजिरहेको छ भन्दाखेरि उनीहरूले त्यही भने माथिका नेताहरू भागभन्ड भइसकेछ दाई, हामीले त नियम पुरा गर्न आएका भने, त्यति बेला काङ्ग्रेसका कतिपय नेताहरूसित त मेरो चाहिँ झोकाझोकी भएर पछि 79 चाहिँ बोलचाल सुरु भयो, त्यस्तो गर्छन् हेर्नु, आफ्ना चाहिँ गल्ती कमजोरी आफ्ना अपराध चाहिँ जोगाउनको लागि सेटिङ गर्छन्, त्यो त्यही कारणले आज तपाईँको चाहिँ विदेशीहरूले नेपालको संसद कब्जा गरे, अदालत कब्जा गरे, र तपाईँ चाहिँ र तपाईँ चाहिँ सेना कब्जा गरे, तपाईँ चाहिँ यिनीहरूका चाहिँ कमीले यिनीहरूले गरेका बदमासीका कारणले
1: भनेपछि अहिले पनि कब्जामा छ देशको न्यायालय, त्यसो भए
0: देशमा विदेशीको कब्जा छ नि संसद, तपाईँको अहिले नेपाली जनताको हो त्यो संसद,
1: नेपाली जनताले होइन मतदान गर्छ,
0: अनि चाहिँ न्यायपालिका नेपाली जनताको पक्षमा काम गर्छ त्यसले,
1: होइन नेपालीहरूले नै
0: सेनाहरूले के गरे फोहोर भरेको चाहिँ 24 घण्टा मैले देखेको छैन, म यहाँ बसेको मैले हेरेँ है मेरो आँखाले, यो मुलुकलाई यहाँसम्म पुर्याउनको लागि जो लामो समयदेखि अमेरिकाले लगानी लगाएको थियो, हेर्नुहोस् है अरबौं रुपियाँ लगानी लगाएको थियो, एनजिओ आइजिओ खोलेर हरेक राजनीतिक पार्टीका मान्छेहरूलाई तालिम दिए, अमेरिकनहरूले नेपालका युवकहरूलाई सशक्तिकरण गर्नुपर्ने, नेपालले तपाईँ चाहिँ अमेरिकाका युवक युवतीहरूलाई सशक्तिकरण गर्छ ल भन्नुहोस्,
1: नेपालका युवा युवतीहरूलाई
0: अमेरिकनहरूले सशक्तिकरण गर्ने अरबौं रुपियाँ खर्च गरे,
1: चित्र केसीजी त्यो आज मात्र होइन नि त, त्यो त हिजोदेखि चलिआएको छ, नेपालकै नागरिकले चाहिँ मतदान गरेर संसदमा
0: पठाएका हुन् होइन,
1: नेपाली नागरिकले
0: बुझिएन,
1: मतदान गर्ने नेपाली नागरिकै त हुन् नि होइन चुनावमा,
0: हजुर
1: मतदान गर्ने नेपाली नागरिक होइनन् जनप्रतिनिधिहरूलाई,
0: के अरे
1: नेपाली नागरिकले होइन मतदान गरेको चित्रबहादुर केसीजी,
0: हो नेपाली हो, नेपाली हो मतदान गरेको, तपाईँ चाहिँ युक्रेनमा पनि जेलेन्सीलाई मतदान गरेको चाहिँ युक्रेनका जनताले हो, र तपाईँ चाहिँ सिक्किममा पनि लेन्डु दोर्जेलाई चाहिँ मतदान गरेको सिक्किमका जनताले हो, उनीहरूले मतदान गरेर त सिक्किम भारतलाई बुझाए, सिक्किमी जनताले मतदान गरेर युक्रेनमा चाहिँ जेलेन्सी जस्तो ट्याबेलाई राष्ट्रपति बनाएर युक्रेनका जनताले गएर आज युक्रेन चाहिँ रुखलाई बुझाउँदैछन् ल हेर्नु, अमेरिकाले त्यहाँको चाहिँ अब चाहिँ महत्वपूर्ण उहरू चिजहरू कब्जा गरिसकेको छ, भनेपछि त जनतैले हो नि भोट त हालेको, जनतैले हो जिताएको त चाहिँ लेन्डुप दोर्जेलाई, जनतैले हो अनि जब उलाई त्यहाँको जेलेन्सीलाई त्यो ट्याबेलाई जिताएको छ, जनताले हो युक्रेनका जनताले, अनि हिटलरलाई जिताएको हिटलर जर्मनका जनताले हो जिताए, 60 लाखसम्म यहुदीहरूलाई चाहिँ अब मेसिनमा हालेर चाहिँ खतम पारे हिटलरले। त्यसो भए जहाँ पनि काम त जनताकै माध्यमबाट बनाउँछ नि हेर्नुहोस् लुटेर शासकहरूले। अब त्यसले अहिले नेपालमा पनि त्यही भनिन्छ, अहिले जुन संसद छ त्यो त जनताले भोट हाले हो नि, जनताले भोट हाले सिक्किम के बनाए, अनि युक्रेनमा जनताले भोट हालेर कस्तो मान्छे चाहिँ बनाए त्यहाँ। त्यस कारणले अहिले पनि चाहिँ संसारमा तपाईँ चाहिँ अमेरिकी साम्राज्यवादले जुन खालको तपाईँ चाहिँ अब कमजोर राष्ट्रमाथि जुन खालको तपाईँ चाहिँ बदमासी गरिरहेछ, षड्यन्त्र गरिरहेछ, त्यो देशका शासकहरू कर्मचारीहरू मिडियासम्म, तपाईँ पनि मिडिया कर्मी हो, तपाईँ चाहिँ पैसाको लागि सम्पत्तिको लागि तपाईँ चाहिँ जब राजनीति हुन्छ अब चाहिँ नोकरी गर्छ मान्छेले अनि मिडियामा काम गर्छ पैसाको लागि, त्यो देशको अस्तित्व यही नेपालको जस्तो हुन्छ। हेर्नु होला नेपालले त अझ भोग्न पर्ने कठिन दिनहरू चाहिँ आउन बाँकी नै छ, अहिले त सुरुवात हो।
1: एउटा कुरा
0: अमेरिका धेरै पहिलेदेखि हो,
1: प्रधानमन्त्री बालेन्द्र शाह आज कस्तो व्यक्ति हो, उहाँले त भ्रष्टाचार गर्दिन भन्नुभएको छ नि त।
0: होइन, मैले भन्नै परेन, गिरेन जो चाहिँ अमेरिका निक्लने मिडियाले नि सबै ल्याइहाल्यो नि 2017 तपाईँ चाहिँ अब 1917 त्यहाँ तालिम प्राप्त गरेको गिरे जोनले चाहिँ ल्याइहाल्यो नि, को को हुन् तालिम प्राप्त मान्छे भनेर 4-5 जनाको नाम दिएन, अनि तिनै मान्छे अहिले नेपालमा हिरो, नेपाली जनता चाहिँ भगवान हुन् परमेश्वर हुन्, नेपाललाई अब स्विजरल्यान्ड बनाउँछन् भन्ने नेपाली जनतालाई केही सिकाएको हो नि भन्न लागेको, कतिपय मिडियाहरूले जब पैसा लिएर उनीहरू पक्षमा चाहिँ रात दिन वकालत गरेर आफ्ना जन्म दिने आमालाई पहिला लाएर जारी बुझेर खाने ठुलो तत्त्व छ नेपालमा। हेर्नु मासहरू षड्यन्त्रकारीहरू, त्यसले नेपालको जीवन मरणको अस्तित्व जीवन मरणको दोसामा छ। दलाई लामाबाट सञ्चालित मान्छेले गृह मन्त्रालय कब्जा गर्ने ल भन्नु छ, आदेश गरेर उसको चाहिँ छानबिनको रिपोर्ट ल्याउन नपर्ने अहिलेको गृहमन्त्रीको नेपाली जनतालाई, उसको छानबिनको रिपोर्ट चाहिँ नेपाली जनताले थाहा पाउन नपर्ने गृहमन्त्रीको, अरूको मात्रै पाउने, अरूकोमा कारवाही गर्ने, अनि सहकारी ठगेका मान्छेहरूको जो ठगी हो त्यो ठगी अदालत कब्जा गरेपछि त्यो मुद्दा फिर्ता लिन पर्ने, अनि यहाँ न्यायको कुरा गर्ने, विकासको कुरा गर्ने।
1: अनि एउटा कुरा, अब सुदन गुरुङले पनि अहिले पछिल्लो समय त राम्रै काम गरिरहनु भएको छ नि त, होइन गृहमन्त्रीले
0: के अरे,
1: सुदन गुरुङ गृहमन्त्रीले राम्रो काम गरिरहनु भएको छैन पछिल्लो समय?
0: होइन, राम्रो काम गरे नि उनले, तपाईँ चाहिँ दलाई लामाबाट सञ्चालित तपाईँ चाहिँ एनजिओ खोलेर, अनि तपाईँ चाहिँ बोर भरोको 23-24 पानी बाँडेर, अनि तपाईँ चाहिँ सिंहदरबार डढालेर, संसद भवन डढालेर, सर्वोच्च डढालेर, अनि तपाईँ चाहिँ नि अब रवि लामिछानेका 5-5 मुद्दाहरू तपाईँ चाहिँ फिर्ता लिन लाएर अदालतका न्यायाधीश समेत बिक्री भएर, मैले सुरुमै अस्तिको अन्तर्वार्ता पनि तपाईँलाई भने नि त, राज्य सत्ता भनेको सेना हो, राज्य सत्ता भनेको अदालत हो, राज्य सत्ता भनेको संसद हो, त्यो तिनटै चाहिँ अमेरिकाले कब्जा गरिसकेपछि यहाँ नेपालीले के को फुर्ती गर्ने, के को यहाँ गफ गर्ने, तपाईँ राजनीति पार्टीहरूले के को ठुल्ठुला कुरा गर्ने, राज्य सत्ता चाहिँ अमेरिकालाई बुझाएर, अनि यहाँ मिडियाका चाहिँ कुरा सुन्छु मैले, अनि नेताहरूको भाषण सुन्छु मैले मिडियामा, त्यस हुनाले हिजो यी सबै स्थिति आउँछ भनेर संसदमा लड्ने त राष्ट्रिय जनमोर्चा हो नि निर्भीकता साथ, त्यो त तपाईँले देख्नु भएको छ नि,
1: तथ्यमा प्रमाणमा कुरा गर्नु पर्यो, नत्र भने पक्राउ गर्ला नि सरकारले फेरि। केसीजी
0: अलि बुझिएन,
1: होइन तथ्य प्रमाणमा कुरा गर्नु पर्यो, नत्र सरकारले पक्राउ गर्न सक्छ क्या यतिखेर,
0: होइन पक्राउ गरेर उसले मार्ने न अरू के गर्न सक्छ, सद्दाम हुसेनलाई मार्यो उसलाई पचाउन गाह्रो परेछ, कर्णेल गद्दाफीलाई मार्यो उसलाई पचाउन गाह्रो परेछ, त्यो त साम्राज्यवादीहरूको चरित्रै हो नि, तपाईँ त त्यो कमजोर देशमा चाहिँ कब्जा गर्ने, त्यहाँको उनीहरूको विरोध गर्न हत्या गर्न उनीहरूको बोडीमा गर्न सक्ने कामै त्यही हो उनीहरूले, अरू त गर्न सक्दैनन्। सद्दाम हुसेनलाई तपाईँ चाहिँ यहाँ यसमा चाहिँ आणविक बम छ भनेर होइन, अमेरिकाले चाहिँ सद्दाम हुसेनको ज्यान लिएको, कर्नेल गद्दाफीको तपाईँ लिबियामा चाहिँ यहाँको प्राकृतिक साधन स्रोत लुट्न होइन, अमेरिकाले कर्नेल गद्दाफीको ज्यान लिएको, बुझ्दैनौँ हामीले। अब नेपालमा त्यही स्थिति हुन गइरहेछ, अब चीनसँग लड्नको लागि तपाईँ चाहिँ नि अमेरिकाले चाहिँ नेपाल कब्जा गरिरहेछ।
1: तर अहिलेको अवस्थामा चाहिँ देशमा अबको सरकारले, यो सरकारले, रवि लामिछानेजीले त राजनीतिक रूपमा त राम्रो चरित्र प्रदर्शन गरिरहनु भएको छ नि त अहिले, राजनीतिक रूपमा रवि लामिछानेको एक्टिभिटिजहरू क्रियाकलापहरू राम्रो छन् नि होइन अहिले पछिल्लो समय?
0: राम्रो छ, उनले कति सहकारीको कति रकम लुटेका हुन्, उनी सांसद हुँदाखेरि उनका टाउका के थियो मुद्दा, त्यो दुनियाँले जानेछ। अब नेपाली जनताले तपाईँ चाहिँ नि अहिले अहिले उचो हो भनेर चाहिँ नि अब यो भ्रमवश चाहिँ उसलाई चाहिँ गइरहेका छन्। मैले चिनेको छु नि, म त संसदमै छँदै हो नि, 21 सिटका लोभले सहकारीमा गरेको त्यत्रो ठगीका मुद्दा फिर्ता लिने, अनि अनि त म चाहिँ अब सुशीला म्याडम चाहिँ कसरी प्रधानमन्त्री भइकी हुन्, नेपाली जनताले चुनेको चाहिँ संसद कसरी अमेरिकाले सिद्ध्याएको त्यो कुरा के हामीले थाहा छैन। रवि लामिछाने बारे तपाईँले मलाई भन्नुपर्छ, अरू कसैले भन्नुपर्छ, उसका दलालहरूले गर्ने कुरा हो, अमेरिकन दलालहरूले गर्ने कुरा, रवि लामिछानेलाई, बालेनलाई, सागर ढकाललाई, अनि सुजन गुरुङलाई तपाईँ चाहिँ बनाउनको लागि अमेरिकाले गरेको खर्चको फाँडबारी आएन, अहिले बाहिर सार्वजनिक भएन, के नेपाली जनताले सुने होइन, त्यो सुनेर पनि नेपालमा के छ भने आफ्नो निजी स्वार्थको लागि, फाइदाको लागि, साम्राज्यवादीहरूबाट पैसा लिएर आफ्नो सुख सहेलको लागि, सम्पत्ति जोड्नको लागि जे गर्न पनि तयार भएर तपाईँ चाहिँ काठमाडौँ जस्तो ठाउँमा, काठमाडौँका वरिपरिका ती गुम्बाभित्र चाहिँ टिओबी दलाई लामाका तपाईँ चाहिँ सेनाहरू, दलाई लामाका चाहिँ उता मान्छेहरू तपाईँ चाहिँ ती गुम्बा कब्जा गरेर बसेका छन्। त्यही राष्ट्रपति छन्, त्यही प्रधानमन्त्री छन्, त्यही सेना छन्, त्यही प्रहरी छन्, त्यही पत्रकारहरू छन्, त्यही बुद्धिजीवीहरू छन्, तर त्यो हेरिरहेका छन्, रमाइलो गरेर हेरिरहेका छन्। र तपाईँ चाहिँ अमेरिका विदेश जाने हो, विदेश पनि अमेरिका जाने हो, त्यहीँ गएर मोज गरिदियो हो, त्यहीमा चाहिँ चाहे पढे लेखेको मान्छे होस्, चाहे बिचको मान्छे होस्, अब 80-80 लाख तपाईँ चाहिँ मान्छे जब विदेश जान्छन्, यहाँका कल कारखाना उद्योग धन्दा चाहिँ सखा पार्ने, र तपाईँ चाहिँ यहाँ अमेरिकनहरूको चाहिँ रजाई गराई चाहिँ राखेका छन्। त्यही प्रतिनिधि हुन् चाहिँ बालेन पनि, रवि पनि, सुजन पनि, ठोकेर भन्छु मैले।
1: र अब जाँदा जाँदै अहिलेको अवस्थामा चाहिँ अब देशमा सुशासन आउँछ कि आउँदैन, भ्रष्टाचारको अन्त्य हुन्छ कि हुँदैन, समूल नष्ट हुन्छ कि हुँदैन भ्रष्टाचारको?
0: पहिले त चाहिँ साम्राज्यवादीहरूको तपाईँ चाहिँ हस्तक्षेपलाई अन्त्य गर्नुपर्छ नेपाली जनताले। विगतमा यिनी राजनीतिक पार्टीहरूले जे जति गल्ती कमजोरी गरे पनि नेपाली जनताका अगाडि सार्वजनिक रूपले विगतमा गरेका उनले गरेका अपराधहरू, आर्थिक रूपमा, सामाजिक रूपमा, राजनीतिक रूपमा गरेका अपराधहरू नेपाली जनताका अगाडि माफी माग्दै राष्ट्रियताको पक्षमा, गणतन्त्रको पक्षमा चाहिँ राजनीतिक पार्टीहरू चोर भए नि चन्नार भए नि उनीहरू नै फेरि एक ढिक्का भएर जसरी विगतमा तपाईँ चाहिँ नि राणा शासन फाल्दा, राजतन्त्र फाल्दा तपाईँ चाहिँ नि एक ठाउँ भएका थिए, फेरि पनि नेपाली जनताका अगाडि माफी मागेर विगतमा गरेका आफ्ना कमी कमजोरीलाई चाहिँ दोहोऱ्याउनु छैन भनेर प्रण गरेर तपाईँ चाहिँ नि फेरि पनि साम्राज्यवादका विरुद्धमा सबै एक ठाउँ उभिनु र देशको अस्तित्व बचाउनुको विकल्प छैन।
1: हस्, चित्रबहादुर केसीजी, यहाँको महत्वपूर्ण समयका लागि म धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: धन्यवाद, मलाई पनि चाहिँ समसामयिक विषयमा अवसर दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद।
1: जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीजी, श्रोता, यतिखेर जानकारी प्राप्त भए अनुसार म तपाईँलाई जानकारी गराउन चाहन्छु, नेपाली कंग्रेसको 15 महाधिवेशनको मतगणना जारी छ। यहाँहरूलाई थाहा छ यो मतगणनामा पछिल्लो समय आएको अपडेट अनुसार नेपाली कंग्रेसको महाधिवेशनमा उपसभापतिमा डाक्टर चन्द्र भण्डारीले अग्रता कायम गर्नुभएको छ भने महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम गर्नुभएको छ। आदरणीय श्रोता, यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणना केन्द्रीय उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेलले अग्रता कायम गर्दै गर्दा प्राप्त पछिल्लो मतगणना अनुसार उपसभापतिमा खुलातर्फ डाक्टर भण्डारीले 623 मत प्राप्त गर्दा इन्जिनियर मधु आचार्यले 343 मत मात्रै प्राप्त गरेका छन्। अर्कोतर्फ यता महामन्त्री पदमा केन्द्रीय महामन्त्री खुलातर्फ प्रदीप पौडेलले सबैभन्दा बढ़ी 688 मत प्राप्त गर्दै गर्दा अमर सिंह पुन मगरले 443 मत प्राप्त गरेका छन्। उदय शमशेर राणाले 388, डाक्टर सुनिल कुमार शर्माले 300, गुरूराज घिमिरेले 169, नयन सिंह महरले 129 मत प्राप्त गरेका छन्। शंकर तिवारीले 19 मत र डाक्टर सन्तोष उपाध्यायले 17 मत प्राप्त गरेका छन्। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: हर विषय में सरो बहस, नेपाली बहस, यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचाओ। ग्लोबल आईडी बैंक, सबैका लागि बैंक, इस होम इंटरनेट।
7: यतिखेर हाम्रो बेसमा विश्लेषक एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद, गुड मर्निङ।
7: नेपाली कंग्रेसको 15 महाधिवेशन जारी छ, मतगणना भइ नै रहेको छ यतिखेर। आधिकारिकताको विवाद एकातर्फ, सर्वोच्च अदालतमा विचाराधीन छ। गगन थापा नेतृत्वको 15 महाधिवेशनको आधिकारिकता र अहिले महाधिवेशनले देखाएको रौनकलाई जोडेर कसरी हेर्न सकिन्छ?
8: होइन, अब आधिकारिकताको अहिले च्याप्टर करिब करिब क्लोज जस्तो स्थिति हो, किनभने नेपाली कंग्रेस को विशेष महाधिवेशनले जुन नेतृत्वलाई स्थापित गर्यो त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको स्थिति छ। र निर्वाचन आयोगको यो निर्णय, किनभने राजनीतिक दल सम्बन्धी ऐनमा एउटा स्पष्ट बन्दोबस्त के गरिएको छ भने, राजनीतिक दल सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णय अन्तिम हुन्छ। त्यस कारण चाहिँ देवाजीहरू, पूर्णबहादुर खड्काजीहरू, उहाँहरू चाहिँ रिटमा जानु पर्यो, त्यहाँ अपिलको बन्दोबस्त थिएन, किनभने निर्वाचन आयोगको निर्णय नै अन्तिम भएको स्थिति हो। रिटमा जाँदाखेरि सर्वोच्च अदालतले निर्वाचन आयोगकै निर्णयलाई वैधता प्रदान गरिसकेको छ, त्यो नै त्यो सही निर्णय हो भनेर मानिसकेको छ। र त्यसपछि अब यसपछि उहाँहरू पुनरावलोकनमा जानु हो, पुनरावलोकनमा गएर निशासम्म दिएको स्थिति हो। तर यसपछि उहाँले यो यसलाई यो महाधिवेशनको सम्पूर्ण प्रक्रियाले रोकिपाऊ भनेर पुनः निवेदन दिँदाखेरि सर्वोच्च अदालतले त्यो चाहिँ त्यसलाई इन्टरटेन गरेन, अर्थात यो यो महाधिवेशनको प्रक्रियालाई गो अहेड भन्यो, यसमा हस्तक्षेप गरेन, यसलाई चाहिँ सम्पन्न हुनलाई कुनै बाधा अवरोध गरेन। भनेपछि अब यसलाई चाहिँ अब यसलाई आधिकारिकताको विवादको त्यत्रो ठूलो प्रश्न छैन, किनभने अब एकचोटि दोहोऱ्याएर बहसम्म हुने हो। तर अब एउटा कुरा हामीले बुझ्नुपर्ने कुरा के छ भने, सर्वोच्च अदालतले कुनै अब असम्भव हुने निर्णय गर्दैन, किनभने अलरेडी इट इज अ फेट कम्पनी। अब 15 महाधिवेशन सर्वोच्च अदालतले आफै उसको दृष्टिकोण के प्रकट भइसक्यो भने, किनभने यसमा एउटा कम्पेलिङ रिजन भएको भए, बाध्यात्मक स्थिति भएको भए यो महाधिवेशनको प्रक्रियालाई रोक्ने थियो, तर नरोकिसकेपछि अब महाधिवेशनको प्रक्रिया चाहिँ सम्पन्न भयो। देशभरिबाट वडा तहदेखि नै एउटा ह्युज डेमोक्रेटिक एक्सर्साइज भयो, र यसपछि केन्द्रीय महाधिवेशन पनि अब सम्पन्न भइसकेको स्थिति छ। अब खालि यो मतगणनाको कार्य मात्रै बाँकी छ। भनेपछि अब अहिले यो पोइन्टमा आएर निर्वाचन आयोगले यो सम्पूर्ण प्रक्रियालाई डिरेकग्नाइज गर्ने, यसलाई उल्टाउने म देख्दिनँ, किनभने त्यो गर्दाखेरि त्यो जुडिसियली म्यानेजेबल स्ट्यान्डर्ड भन्छ, त्यो चाहिँ यो सम्पूर्ण कुरालाई अन्डु गर्दाखेरि, उल्टाउँदाखेरि त्यसले चाहिँ गम्भीर कानुनी र राजनीतिक जटिलता पनि ल्याउँछ।
7: भनेपछि अहिलेको 15 महाधिवेशन जसरी चाहिँ सफलतापूर्वक सम्पन्न हुन गइरहेको छ, यसले चाहिँ कस्तो खालको मेसेज प्रवाह गरिरहेको छ कंग्रेस जनहरूमा र नेपालको अहिलेको यो पछिल्लो युवा पुस्ताको इतिहासमा?
8: अब यसलाई म एउटा कुरा के भन्छु भने, हेलो,
7: हजुर हजुर,
8: के भन्छु भने, यो नेपाली कंग्रेसको जुन महाधिवेशन भयो यसको सिग्निफिकेन्ट खालि नेपाली कंग्रेसमा मात्रै सीमित छैन, यो समकालीन नेपाली राजनीतिको एउटा महत्वपूर्ण परिघटना हो। किनभने यसमा नेपाली कंग्रेसको एउटा आफ्नो ऐतिहासिक विरासत त छँदै छ, तर यसले समकालीन नेपालमा तिछावटा कुरा गर्यो। यसले आफ्नो एउटा जेनेरेसनल सिफ्ट भयो, एउटा चाहिँ पुस्ता नै के छ भने नयाँ पुस्ता नेपालको राजनीतिमा आयो र त्यसको एउटा चाहिँ पोलिटिकल भेहिकलको रूपमा त्यसलाई त्यो पोलिटिकल एउटा चाहिँ भेहिकलको रूपमा नेपाली कंग्रेसले आफूलाई स्थापित गर्यो। तपाईँ हेर्न सक्नुहुन्छ कि धेरै ठूलो संख्यामा चाहिँ के छ भने युवा पुस्ताहरू राजनीतिक प्रक्रियामा सहभागी भएका छन्। यो एउटा पोस्ट जेएनजी एउटा न्यू पोलिटिकल अर्डर लाई नेपाली कंग्रेसले संस्थागत गर्यो। त्यो युथहरूको जुन एस्पिरेसन हो, जुन आकांक्षा हो, जुन उनीहरूको राजनीतिक पार्टिसिपेसन हो, निर्णय प्रक्रियामा उनीहरूलाई समावेश गर्ने जुन कुरा हो, त्यो चाहिँ अहिलेको नेपाली राजनीतिको महत्वपूर्ण परिघटना हो। त्यसले युथहरूलाई स्पेस दिएको छ र नेपाली कंग्रेसको आफ्नै पनि चाहिँ के छ भने यो जेनेरेसनल सिफ्ट हो। एउटा चाहिँ के छ भने नेपालको राजनीति एउटा नयाँ पुस्तामा चाहिँ के छ भने प्रवेश गरेको छ। अर्को कुरा के देखियो भने दक्षिण म नेपालको मात्रै भन्दिनँ, दक्षिण एसियाकै तपाईँले एउटा पोलिटिकल पार्टीहरूको इतिहासलाई हेर्नु हो भने आखिर दक्षिण एसियामा कुन चाहिँ राजनीतिक दल छ जसले ग्रासरूटदेखि केन्द्रीय तहसम्म चाहिँ के छ भने एउटा इन्टरनल पार्टी डेमोक्रेसी चाहिँ एक्सर्साइज गरेको छ। किनभने दक्षिण एसियामा हामी के देख्छौँ भने पोलिटिकल पार्टी आर हाइली सेन्ट्रलाइज फ्युडल डिस्ट्रिक्सन, त्यहाँ चाहिँ के छ भने इन्टरनल पार्टी डेमोक्रेसी छैन। त्यसकारण राजनीतिक दलहरू चाहिँ लोकतन्त्रको कुरा गर्छन् तर आफूभित्रै लोकतन्त्रको अभ्यास चाहिँ गर्दैन। तर नेपाली कंग्रेसले एउटा चाहिँ के छ भने दक्षिण एसियामै एउटा उदाहरण के प्रस्तुत गर्यो भने तल्लो तहदेखि ग्रासरूटलेदेखि नै वडा तहदेखि नै सेन्ट्रल लेभलसम्म चाहिँ के छ भने एउटा ह्युज डेमोक्रेटिक एक्सर्साइज गर्यो, एउटा इन्टरनल पार्टी डेमोक्रेसीलाई इन्स्योर गर्यो र पार्टीको प्रोग्रामहरू पोलिसिजहरू चाहिँ के छ भने एउटा चाहिँ के छ भने म्यासिभ चाहिँ डिस्कसन भएको छ। र यसले के गरेको भने लिडरसिप मात्रै रिन्युअल भएको छैन, पार्टीको आइडियोलोजी त्यसको प्रोग्राम पोलिसीलाई पनि चाहिँ के छ भने एउटा कन्टेम्पोररी कन्टेस्टमा चाहिँ त्यसलाई रिडिफाइन गर्ने कोसिस भएको छ। जस्तो भन्नुहोस् पीपी कोइरालाले प्रजातान्त्रिक समाजवाद भन्नुभयो, त प्रजातान्त्रिक समाजवाद अब अहिले 21st सेन्चुरीको प्रजातान्त्रिक समाजवाद कस्तो हुने, त त्यसलाई पनि नेपाली कंग्रेसको अहिलेको कन्भेन्सनमा त्यसलाई रिडिफाइन गर्ने कोसिस गरेको छ। पोलिटिक्सको एउटा नयाँ ग्रामर खोज्ने कोसिस भएको छ। र जस्तो प्रजातान्त्रिक समाजवादकै कुरा गरोस्, बीपी कोइरालाको त्यो बेला जुन बेला बीपी कोइराला हुनुहुन्थ्यो त्यो बेला चाहिँ अहिलेको जस्तो यति धेरै ग्लोबलाइज वर्ल्ड थिएन, अहिलेको जस्तो इन्फर्मेसन टेक्नोलोजीको म्यासिभ चाहिँ एक्सप्लोजन भएको थिएन, इन्फर्मेसन टेक्नोलोजी नै थिएन, इन्टरनेट नै थिएन, अहिलेको जस्तो ट्रान्सपोर्टको डेभलपमेन्ट भएको थिएन, क्लाइमेट चेन्जको एजेन्डा थिएन, यत्रो अहिलेको जस्तो चाहिँ म्यासिभ स्केलमा साँच्चीको भन्यो भने आधा नेपाल त नेपाल बाहिर गइसक्यो, म्यासिभ चाहिँ माइग्रेसनको स्थिति छ, युथहरू चाहिँ देश छोडेर हिँडिरहेको स्थिति छ। त्यो च्यालेन्जेस बीपी कोइरालाको पालामा त्यो फेनोमेनाहरू थिएन। त्यो बेला नेपाली समाज एउटा लार्जली एउटा चाहिँ के छ भने एग्रिकल्चरल सोसाइटी थियो, अहिले चाहिँ के छ भने नेपाली समाजको इन्टायर संरचना त्यसको एस्पिरेसन सबै कुरा चेन्ज भएको छ, नयाँ प्रश्नहरू आएको छन्। अब यो समकालीन स्थितिमा प्रजातान्त्रिक समाजवादको जुन अवधारणा हो त्यसलाई कसरी रिडिफाइन गर्ने त्यो कुरा छ। त्यसले चाहिँ के छ भने प्रजातान्त्रिक समाजवाद भनेर एउटा स्टेट चाहिँ यो पुँजीवाद सृजना गरेर हुँदैन, कसरी चाहिँ इकोनोमीलाई डेमोक्रेटाइज कसरी गर्ने, इकोनोमिक डेभलपमेन्ट अपर्च्युनिटिजहरू कसरी चाहिँ क्रिएट गर्ने, समाजको चाहिँ के छ भने पिछडिएका वर्ग र समुदायको कसरी मेन स्ट्रिम गर्ने, उनीहरूको लागि आर्थिक अपर्च्युनिटिजहरू कसरी क्रिएट गर्ने, कसरी चाहिँ युथहरूलाई चाहिँ म्यासिभ स्केलमा इम्प्लोइमेन्टहरू कसरी क्रिएट गर्ने, कसरी चाहिँ सोसल जस्टिस कसरी इन्स्योर गर्ने, कसरी
7: एउटा बाटो होला होइन त्रिपाठीजी मैले तपाईँलाई जोड्न खोजेको कासु भने कंग्रेसको 15 महाधिवेशन गगन थापा नेतृत्वको महाधिवेशनको मतगणना हुँदैछ, देउबा पक्षले पनि अर्को महाधिवेशन गर्दैछ मंगसिरमा भनिरहेको छ, एउटै पार्टीका दुईटा महाधिवेशन हुन्छन् कि अब देउबा पक्ष चाहिँ छुट्यो अब यसबाट यो मूल नेतृत्वबाट?
8: एउटा कुरा म स्पष्ट रूपमा के भनिदिन चाहन्छु भने देउबाजीले अब अहिले यो नेपाल अहिले मल्टी पार्टी सिस्टममा छ, कसैले पनि राजनीतिक दल खोल्न सक्छ त्यसलाई चाहिँ संविधानले कानूनले कहीँ रोक लगाएको छैन. राजनीतिक दलहरू चाहिँ खोल्न सक्छ. तर एउटा कुरा म के भन्न चाहन्छु भने नेपाली कंग्रेसको जुन जुन जुन आइडेन्टिटी हो चार तारा यसको चाहिँ झण्डा छ यसको चाहिँ चुनाव चिन्ह छ त्यो अहिले चाहिँ के हो भने त्यो चाहिँ अहिले जुन जुन अहिलेको पन्ध्रौं महाधिवेशन भयो र जुन विशेष महाधिवेशनले स्थापित गरेको कार्य समिति थियो त्यसले गराएको जुन महाधिवेशन छ त्यसलाई त्यसको पक्षमा सर्वोच्च अदालतले निर्णय गरिसकेको छ. भनेपछि अहिले देउवाजीहरूले गरिरहेको जुन समानान्तर चाहिँ यो गतिविधि हो समानान्तर महाधिवेशनको जुन कुरा छ त्यसलाई चाहिँ नेपालको कानूनले चिन्दैन. त्यो चाहिँ कानूनभन्दा बाहिरको प्रक्रिया हो. नेपाली कंग्रेसको झण्डा नेपाली कंग्रेसकै नाममा चाहिँ त्यो गर्न चाहिँ राजनीतिक रूपमा पनि त्यो मिल्दैन र त्यसको कानूनी आधार पनि छैन. किनभने त्यो कुरालाई त निर्वाचन आयोगले एउटा निर्णय गर्यो त्यसको निर्णय अन्तिम हुने भनेर नेपालको राजनीतिक दल सम्बन्धी ऐनमा छ. सर्वोच्च अदालतले त्यसलाई अपहोल्ड गरिसक्यो मान्यता प्रदान गरिसक्यो. भनेपछि अब हामी नै नेपाली कंग्रेस हौ भन्नु अब नेपाली कंग्रेसको अर्को केही समूह भनेर नाम राख्न सक्ला. जस्तो हिजो पनि देउवाजीले नेपाली कंग्रेस प्रजातान्त्रिक भनेर एउटा नाम राख्नुभएको थियो. त्यस्तो केही उपनामहरू दिएर केही नयाँ आइडेन्टिटी क्रिएट गर्न सक्नुहुन्छ. तर एउटा कुरा के छ भने उहाँहरूले त्यो तार चाराको झण्डा पार्टीको झण्डा र चुनाव चिन्ह त्यो चाहिँ त अब चाहिँ अहिले अहिलेको जुन पन्ध्रौं महाधिवेशन भयो अब त्यो नै संस्थापन पक्ष हो त्यो नै आधिकारिक पक्ष हो त्यसलाई नै कानूनले चिन्छ त्यसलाई नै संविधानले चिन्छ. भनेपछि अब यो नेपाली कंग्रेसै भनेर त्यो चाहिँ गतिविधि गर्ने कुरालाई कानूनले चिन्दैन. अब कसैले पनि त्यो पार्टी खोल्न सक्छ गतिविधि गर्न सक्छ त्यसलाई म अन्यथा भन्दिनँ. तर एउटा कुरा स्पष्ट रूपमा के चाहिँ स्पष्ट हुनु जरुरी छ भने त्यो नेपाली कंग्रेसकै चाहिँ के छ भने नाममा हुन सक्दैन. त्यो चाहिँ त्यसलाई चाहिँ अब अर्को केही दिन सकिन्छ तर चुनाव चिन्ह र झण्डा उहाँले त्यो चाहिँ क्लेम गर्न सक्नुहुन्न. जस्तो भोलि स्थानीय चुनाव हुँदैछ स्थानीय चुनावमा प्रदेशको चुनाव होला त्यो त अब करिब करिब आइसकेको छ त्यहाँ होइन यही नेपाली कंग्रेसकै चुनाव चिन्ह रुखै लिएर चाहिँ उहाँले त्यो गर्न सक्नुहुन्न त्यो दावी गर्न सक्नुहुन्न. निर्वाचन आयोगले त्यो चाहिँ उहाँले त्यो चिन्ह उहाँले प्रदान गर्दैन. त्यस कारण एउटा कुरा चाहिँ त्यो स्पष्ट छ र अहिले चाहिँ के हो भने पार्टीको जुन जुन आधिकारिक नेपाली कंग्रेस हो नेपाली कंग्रेस भनेर जुन त्यसको विरासत छ त्यसको जुन निरन्तरता छ जुन त्यसको जुन लेगेसी छ त्यो अहिलेको चाहिँ पन्ध्रौं महाधिवेशनले जुन कार्य समितिलाई एडप्ट गरेको छ जुन कार्य समिति अहिले बन्दैछ त्यसको निर्वाचन परिणाम आउँदैछ मतगणना हुँदैछ अब त्यसैको त्यो निरन्तरता त्यसै पाउँछ. त्यसले नेपाली कंग्रेसको लेगेसीलाई त्यसले इनहेरिट गर्छ. सानेपा पार्टी अफिस चाहिँ के छ भने यही कमिटीको हुन्छ. यही पन्ध्रौं महाधिवेशनले जुन चाहिँ कमिटी बनाउँदैछ त्यही कमिटीले सानेपा अफिस होल्ड गर्छ. जिल्ला जिल्लामा जुन यसका चाहिँ यसको नाममा रहेका जुन सम्पत्तिहरू छन् ब्याङ्क खाताहरू छन् यसको चुनाव चिन्ह छ यसको झण्डा छ यो चाहिँ अब अन्यथा हुन सक्ने म देख्दिनँ. त्यसकारण अब बहुदलीय प्रणाली हो पार्टी खोल्ने कुरालाई अब कसैले अन्यथा भन्न सक्दैन. देउवाजीले पनि प्रजातान्त्रिक भनेर गर्नुभएको थियो अहिले अब कुनै त्यही नेपाली कंग्रेस प्रजातान्त्रिक भनेर नेपाली कंग्रेस देउवा भनेर उहाँले फेरि त्यो अर्कै के एउटा रिभाइभ गर्न सक्नुहुन्छ. तर इट्स फर स्योर कि उहाँले अब चार तारा चिन्ह र पार्टीको चुनाव चिन्ह त्यो चाहिँ क्लेम गर्न सक्नुहुन्न. त्यो कुरा चाहिँ कानूनी रूपमा स्पष्ट छ.
7: भनेपछि अब त्यो विचाराधीन मुद्दाको फैसलालाई त अन्तिम निर्णयका रूपमा लिनु पर्ला नि त भोलि आइसके पछाडि आदेश त होइन जस्तो
8: होइन. अब यस्तो छ म तपाईँ भन्छु अब अब अब अब चाहिँ एउटा टेक्निकली स्पिकिङ अब यो सर्वोच्च अदालतले निशासम्म चाहिँ दिएको स्थिति हो. त्यो निशा दिएपछि अब यसमा चाहिँ बहस चाहिँ हुन्छ. तर एउटा कुरा म स्पष्ट के गर्न चाहन्छु भने अब त्यो सम्पूर्ण कुरालाई चाहिँ किनभने एउटा प्रक्रिया अन्तर्गत निर्वाचन आयोगले निर्णय गरेको छ एउटा प्रक्रिया त्यसपछि एउटा सर्वोच्च अदालतले अलरेडी त्यसलाई चाहिँ अपहोल्ड गरिसकेको छ. सर्वोच्च अदालतले महाधिवेशनको प्रक्रियालाई चाहिँ कहीँ चाहिँ बाधा अवरोध उत्पन्न गरेको छैन. सर्वोच्च अदालतको दृष्टिकोण पनि त निसा दिएपछिको घटना अर्को घटनाक्रम पनि त भयो नि. यदि घटनाक्रम के भयो भने कि यो जुन महाधिवेशनको जुन प्रक्रिया हो त्यसलाई चाहिँ सर्वोच्च अदालतले रोकेन, सर्वोच्च अदालतले त्यसमा स्टे गरेन. सर्वोच्च अदालत स्टे गर्न सक्थे नि भनेपछि त सर्वोच्च अदालतको एउटा चाहिँ दृष्टिकोण के आइसक्यो भने कि अब चाहिँ यो अब यसलाई चाहिँ यसलाई उल्टाउने अब ग्राउन्ड चाहिँ निकै सीमित छ. सर्वोच्च अदालतको आफ्नो दृष्टिकोण पनि आइसक्यो भनेपछि सर्वोच्च अदालतले आफैले महाधिवेशन गर्ने कुरालाई नरोकिसकेपछि फेरि भइसकेको महाधिवेशनलाई फेरि कसरी अन्डु गर्ला र कसरी त्यसलाई उल्टाउला, कसरी त्यसलाई यो केही पनि होइन कसरी भन्ला, कसरी यस्तो यो यत्रो चाहिँ ह्युज डेमोक्रेटिक एक्सर्साइज भएको छ वडादेखि लिएर केन्द्रसम्म चाहिँ के छ भने आज चाहिँ यत्रो ह्युज पोलिटिकल एउटा एक्सपेरिमेन्ट भएको छ त्यसलाई अब यो केही पनि होइन कसरी भन्ला. त्यस कारण अब त्यसलाई चाहिँ हामीले अब त्यही रूपमा बुझ्यौं. अब हाइपर टेक्निकल कुरा गर्दाखेरि अफ कोर्स हो सर्वोच्च अदालत हो निशा दिएको छ बहस हुन्छ छलफल हुन्छ टेक्निकली स्पिकिङ उल्टिन यसलाई चाहिँ सर्वोच्च अदालतले जे पनि निर्णय गर्न सक्छ. तर एउटा कुरा के छ भने सर्वोच्च अदालत पनि त एउटा केही तर्कको आधारमा विधिशास्त्रको आधारमा मुलुकको संविधानको आधारमा कानूनको आधारमा राजनीतिक दल सम्बन्धी ऐनको आधारमा पार्टीको विधानको आधारमा निर्वाचन आयोगको जुन चाहिँ निर्वाचन आयोग सम्बन्धी जुन कानून छ त्यसको आधारमा न निर्णय गर्छ आकाशमा गएर निर्णय गर्दैन नि. त्यस कारण एउटा कुरा के छ भने मेरो पनि त एउटा यत्रो लामो समयसम्म 30-35 वर्षको मेरो पनि एउटा चाहिँ कानुनी क्षेत्रमा अनुभव छ. त्यो अनुभवको आधारमा म मेरो विशेषज्ञताको आधारमा म भन्न चाहन्छु म भन्न सक्छु कि अब इट हेज बिन सेट ए कम्पनी. अब 15 महाधिवेशन यो सम्पन्न भइसकेको छ. अब यसको निर्णय अब यो चाहिँ यो प्रक्रिया चाहिँ यही नै हो. अब यो चाहिँ के छ भने अन्डु हुँदैन यो अब यो चाहिँ उल्टिँदैन. अब यो महाधिवेशनको व्यवस्था नै स्थापित हुन्छ. यो महाधिवेशन अवैध हो यसको चाहिँ परिणाम चाहिँ अस्वीकृत हुने यो पल्टिने भन्ने कुरा चाहिँ के छ भने मलाई लाग्दैन. त्यो कुरा अब सम्भव छ जस्तो मलाई लाग्दैन. त्यस कारण अब देवाजीहरूको गतिविधि अब उहाँहरूले गर्नलाई अब नेपाली कंग्रेसकै चुनाव चिन्ह र झण्डा त प्रयोग गर्न सक्नुहुन्न. त्यसलाई कानूनले चिन्दैन समानान्तर चाहिँ गतिविधिलाई चिन्दैन. एउटै नामको एउटै झण्डाको एउटै चुनाव चिन्हको दुईटा पार्टी हुन सक्दैन. त्यो चाहिँ नेपालको कानूनले राजनीतिक दल सम्बन्धी यसले परिकल्पना गरेको छैन कि एउटै नाम भएको एउटै चुनाव चिन्ह भएको र एउटै झण्डा भएको दुईटा पार्टी हुने कुरा चाहिँ नेपालको संविधानले कानूनले राजनीतिक दल सम्बन्धी ऐनले कसैले पनि परिकल्पना गरेको छैन. त्यस कारण त्यो कुरा चाहिँ असम्भव छ. दुईटा समानान्तर पार्टी क्यानट एक्जिस्ट. एउटै झण्डा एउटा यसको नेपाली कंग्रेसको लेगेसी यसको प्रपर्टी यसको सारा कुरा चाहिँ के छ भने 15 महाधिवेशनले यसलाई एउटा वैधानिक पार्टी बनाइसकेपछि अब त्यो चाहिँ त्यहाँबाट सिफ्ट हुन्छ भन्ने कुरा चाहिँ मलाई लाग्दैन.
7: हस् दिनेश त्रिपाठीजी यहाँको महत्वपूर्ण समय र सुझावका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
8: थ्याङ्क
7: यू सो मच. उहाँ विश्लेषक एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी. आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ. केम्बम बिदा चाहन्छु. नमस्कार.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: Entertaining the nation.

होंडा सँगै युद्ध सहीमा आशाको शुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा छ 7 साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: हामी जुड्छौं हाम्रो स्वाभिमानको लागि, हामी लड्छौं हाम्रो मातृभूमिको लागि, हटी होइन डटी लड्ने हाम्रो तागत छ, आड छ, हिम्मत छ, जोश छ, जाँगर। इतिहासमा हार्न सक्छौं, न हार्छौं न हार्ने नै छौं। वीर गोर्खालीको सन्तान हौ, हर नसा नसामा वीर गोर्खालीको रगत बगी। हाम्रो प्राणभन्दा प्यारो जन्मभूमिमा जब तिमीहरूको गिद्ध नजर पर्न थाल्यो, अझ भनौँ नेता प्रवृत्ति बढ्न थाल्यो, तत्पश्चात हाम्रो प्राणभन्दा प्यारो मातृभूमि, हाम्रो नेपाल आमाको नक्सा प्रस्तुत गर्यो। नसम्झ यो ख्याल ठट्टा हो, नसम्झ यो मजाक हो, हामी हाम्रो नक्सा प्रकाशन गरेर मात्र चुप्प लागेर जसरी ढुङ्गा हानेर नदीमा माछा मर्छ भन्ने त्यो मूर्खै हामी गर्दैन। माछा मार्न गडेउला उनेर बल्छी दाउ हान्नुपर्छ भन्ने त्यो विवेक, त्यो ज्ञान, त्यो हेक्का हामीसँग पनि। अब जसरी पनि हाम्रो प्राणभन्दा प्यारो हाम्रो भूमि हामीलाई फिर्ता गर्न, हाम्रो एक प्रयास, हाम्रो साथ, हाम्रो काँध, यो एक साङ्गीतिक कोसेल सम्पूर्ण नेपाली मनहरूको लागि। जय नेपाल, मेरो देश।
1: माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ, सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ, प्रोपराइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिञ्च दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-41-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

परी बौलाउने को छैन कमी भेट न भए पनि जहिले फोनमै झुन्डिरहने कहिले बु कहिले बे कहिले काहीँ हनी कहिले उ कहिले के सकिँदैन गनी कहिले धोका कहिले पीडा कहिले खुसी अनि गल्ती दुबईको एकअर्कालाई दोष दिइरहने नचाहिने कुराकानी सधैँ उत्तर खोजिरहने अन्धकार कोठा रातभरि बसी सोचिरहने।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021546666 मोबाइल 9840429972 प्रहरी चौकी विराट चौक 9852033908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901137 सुकुना हस्पिटल विराट चौक 021546766 एम्बुलेन्स 9852054

धन्न छुट टाढा भो सुन अब टाढा भो औसिया कोनी होइन यो जिन्दगी यो सादा भो रङ्गो लाग्ने छैन यो सफा मेरो ऐना भो खुसी जीवनको बैना भो नाम सारी हुनेछ नहाँसे कोनी मैना भो दाम नारी हुनेछ नराखे।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: कता हेर
1: ए कति जिस्किदा क्या ल ल म आउँदै छु
2: कता हो मया चिटिक्क परेर पानी पर्ने सिजन छाता लिएर जाऊ
3: छ्या कहाँ फिल्म डायलग हानेर नि केटी पटिन्छ
2: ट्यालेन्ट चाहिँ हो ट्यालेन्ट अनि पो केटी पटिन्छ त ट्यालेन्ट हेर अब

0: 不不，爷爷。等。等等。
1: 快点。
0: 等等，等等。

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: सेवाग्राहीको लाइसेन्स पालिकाहरूलाई हस्तान्तरण गरेर सजिलैसँग सेवाग्राही समक्ष पुर्याउने अभियान थालनी गरेको हो। यो सेवाले लाइसेन्स छापिएर आएपछि लिन यातायात व्यवस्था कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। सर्लाहीको हरिवन नगरपालिका छ घुर्कौलीका सीताराम मैनालीले भर्खरै आफूले पालिकाबाट लाइसेन्स प्राप्त गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, यातायात व्यवस्था कार्यालयको यो कदम प्रति खुशी लाग्यो। मैले पनि हाम्रै स्थानीय तहबाट केही दिन अघि मात्र लाइसेन्स प्राप्त गरे। सर्लाहीका 6 पालिकाका लाइसेन्स यातायात व्यवस्था कार्यालय बर्दिवासबाट पालिकामै आइसकेको छ। लालबन्दी, हरिवन, बरहथवा, ईश्वरपुर, चन्द्रनगर र बागमती पालिकाका सेवाग्राहीको लाइसेन्स सम्बन्धित पालिकामै आइपुगेको हो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थ सँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन। My name

0: यो चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। चाडबाड़को मुखमा फेरि अर्को विपत्ति, पुरानो घाउ निको नहुँदै बूढ़ी गण्डकीमा विनाशकारी बाढ़ी शीर्षकमा खबर छ। चार दिने झरीले देशका विभिन्न भागमा जनधनको क्षति पुर्याएको घाउ निको नहुँदै गोर्खाको बूढ़ी गण्डकीमा आएको आकस्मिक बाढ़ीले ठूलो क्षति गरेको छ। चाडबाड़को मुखमा आएको अर्को विनाशकारी बाढ़ीले फेरि घरबस्ती, पुल र जलविद्युत आयोजनामा क्षति पुर्याएको हो। आइतबार बिहान बूढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीले चुम्नुब्री, थार्चे र आरूघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नदीमा एक्कासी बढ़ेको कालो लेदो र ढुङ्गो माटो सहितको भेलले घर, पुल र निर्माणाधीन जलविद्युत आयोजनाका संरचना बगाएको हो। बाढ़ीले कतिपय परिवार घरबार विहीन भएका छन्। आफन्त सम्पर्क विहीन भएपछि केही परिवारको चाडबाड़को खुशी शोक र चिन्तामा बदलिएको छ। बूढ़ी गण्डकीको बाढ़ीले गोर्खाको उत्तरी भेगका विभिन्न बस्तीमा क्षति पुर्याएको छ। चुम्नुब्री गाउँपालिकाको जगत, सल्लेरी, पयौं, बगर, घटेखोला लगायतका क्षेत्रमा घरहरू बगेका छन्। त्यस्तै बूढ़ी गण्डकीमा बाढ़ी आउनुको वास्तविक कारण अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन। प्रारम्भिक विवरणमा नदीको माथिल्लो क्षेत्रमा पहिरो गएर बाहत थुनिएको र पछि थुनिएको भाग खुलेपछि आकस्मिक बाढ़ी आएको अनुमान गरिएको छ। नेपाली सेनाले राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार चुम्नुब्री गाउँपालिका तीन आसपासको क्षेत्रमा सुक्खा पहिरो गएको र त्यसले नदीको बहाव समेत अवरूद्ध गरेको थियो। बाढ़ीको सूचना प्राप्त भएपछि सरकारले प्रभावित क्षेत्रका बासिन्दाको उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरेको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोली खोज तथा उद्धारमा खटिएका छन्। त्यस्तै बूढ़ी गण्डकी बाढ़ीपछि राजनीतिक दलका नेताहरूले पनि उद्धार, राहत र सुरक्षामा सहयोग गर्न आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सदस्यहरूलाई उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका हुन्। त्यस्तै पछिल्लो डेढ़ महिनामै नेपालले तीन ठूलो विपत्तिको सामना गरेको छ। दस भदौमा आएको रसुवा बाढ़ीले ठूलो क्षति गरेको थियो। हालसम्म 1,455 जनाको मृत्यु पुष्टि भएको छ भने अझै 5,285 जना बेपत्ता छन्। पुरानो घाउ निको नहुँदै बूढ़ी गण्डकीमा विनाशकारी बाढ़ी शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
3: मध्याह राष्ट्रिय दैनिकले बूढ़ी गण्डकी बाढ़ीले उजाड़िए बस्ती शीर्षकमा खबर छापेको छ। एकाबिहानै बूढ़ी गण्डकी नदीमा लेदो सहितको ठूलो बहाव उल्लियो। नदी किनारका बासिन्दाले घरभित्रका सामान र पशु चौपाया जोगाउने मौका समेत पाएनन्। कोही भर्खर उठ्दै थिए, कोही बिहानको काममा निस्कने तयारीमा। पहिरोले नदीको बहाव छेकेपछि एकाएक आएको बाढ़ीले बस्ती, पुल र पूर्वाधार बगायो। केही मानिस ज्यान जोगाउन अग्लो ठाउँतिर भागे भने पाँच गोठाला अझै सम्पर्क विहीन छन्। गोर्खाको उत्तरी भेगमा आइतबार बिहान बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले चुम्नुब्री, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार कम्तीमा 35 घर बगेका छन्। पुल, सड़क, जलविद्युत आयोजनाका निर्माण स्थल र पशु गोठमा समेत क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 47 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ। पहिरोले थुनिएको नदीमा एकाएक बाढ़ी। प्रारम्भिक विवरण अनुसार चुन्नुब्री गाउँपालिका छ अन्तर्गत लोकपा र चुम्लिङ बीचको क्षेत्रमा पहिरो गएर नदीको बहाव अवरूद्ध भएपछि बाढ़ी आएको हो। माथिल्लो क्षेत्रमा थुनिएको पानी र लेदो सहितको बहाव एकाएक तलतिर झर्दा नदी किनारका बस्ती प्रभावित भएका छन्। घटनाको विस्तृत भौगर्भिक कारण भने प्राविधिक अध्ययनबाट यकीन हुने सरकारी दावी रहेको छ। 20 मिनटपछि तल्लो तटीय क्षेत्रमा सूचना। बूढ़ी गण्डकीको बाढ़ीले पूर्व सूचनाको महत्व पनि देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत धर्मराज उप्रेतीले सार्वजनिक गरेको विवरण अनुसार अधिकारीले बिहान करिब 6:20 बजे घटनाबारे आधिकारिक जानकारी पाएका थिए। बूढ़ी गण्डकी बाढ़ीले उजाड़िए बस्ती शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: डेढ़ महीनामै तीन ठूला प्राकृतिक विपत्ति बुढ़ी गण्डकी बाढ़ीमा पाँचजना बेपत्ता 45 घर चार जल विद्युत चार पुल र 34 गोठमा क्षति शीर्षकमा खबर छ। पछिल्लो डेढ़ महीनाको अवधिमा बाढ़ीका तीन ठूला धक्का नेपालले सहनु परेको छ, जसका कारण नागरिकले अमूल्य जीवन मात्र गुमाउनु परेको छैन। खरबौं रूपियाँको सम्पत्ति, कृषि, सड़क, पुल, भवन, जल विद्युत आयोजना लगायतका पूर्वाधार संरचनामा समेत क्षति पुगेको छ। केही संरचना पुननिर्माण हुनै नसक्ने अवस्थामा पुगेका छन् भने केही पुननिर्माण गर्दा अरबौं रूपियाँ लाग्ने भएको छ। को पछिल्लो धक्का आइतबार बिहान बुढ़ी गण्डकी नदीमा जाँदा साँझ 7 बजेसम्ममा चुमनुब्री गाउँपालिका 6 चुमचेतको उंगिलुङका दुई महिला र तीन पुरूष गरी पाँचजना सम्पर्कविहीन छन्। सरकारले प्रभावित विभिन्न क्षेत्रबाट 9 विदेशी सहित 82 जनालाई नेपाली सेनाको 4 हेलिकप्टर परिचालन गरी उद्धार गरेको छ। बाढ़ीका कारण भएको भौतिक क्षतिको प्रारम्भिक विवरण अनुसार पक्की पुल 2, झोलुङ्गे पुल 2, जल विद्युत आयोजना 4 र हवनकुण्ड 34 क्षति पुगेको छ। बाढ़ीले धादिङ र गोर्खा जोड्ने आरूघाटको पुल समेत बगाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको प्रारम्भिक विवरण अनुसार बाढ़ीले जल विद्युत आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, सामग्री, बेलीब्रिज तथा पहुँच सड़क र पुलमा समेत क्षति पुर्याएको छ। बाढ़ीबाट 341 मेगावाट क्षमताको बुढ़ी गण्डकी जल विद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ। टाइम्स इनर्जी प्रणालीले प्रवर्धन गरिरहेको उक्त आयोजनाका केही निर्माण उपकरण समेत बाढ़ीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
3: बुढ़ी गण्डकीमा भोटेकुसीको झल्को बेलैमा सूचनाले टर्यो मानवीय क्षति शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। बिहानीको निद्रामा गोर्खाको चुन नोब्री गाउँपालिका 6 बासिन्दाले भूकम्पको जस्तै हलचल महसुस गरे, तर त्यो भूकम्प थिएन। पहिरोले थुनिएको बुढ़ी गण्डकीको गडगडाहट बाहवले निम्त्याएको कम्पन थियो। बुढ़ी गण्डकी जलाधार क्षेत्र अन्तर्गत माथिल्लो भेगमा बासिन्दाले आइतबार बिहान करिब 4 बजेतिर कम्पन महसुस गरेसँगै नदीको गडगडाहट सुने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गोर्खाको चुन्नोब्री गाउँपालिका 6 लुक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो झरेर बुढ़ी गण्डकी नदी थुनिएर ताल बनेको थियो। पानी थुनिएर बनेको ताल फुटेपछि त्यसले एकाएक बाढ़ीको रूप लिएको हो। मेरो बसोबास भएको ठाउँबाट करिब 400 मिटरको दूरीमा छ बुढ़ी गण्डकी। बिहान 4 बजेतिर एकाएक घर थर्कियो। शुरूमा त भूकम्प आएको अनुमान गरेको थिए। केही बेरमा बुढ़ी गण्डकीको गडगडाहट सुनियो। चुन्नोब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले भने गाउँले पनि हल्ला खल्ला गर्न थाले। तत्कालै नदीमा बाढ़ी आएको खबर फोन मार्फत तल्लो तटीय क्षेत्रमा खबर गरियो। प्रहरी र प्रशासनलाई पनि बेलैमा खबर पुगेकाले ठूलो मानवीय क्षति हुन पाएन। उनका अनुसार बुढ़ी गण्डकीको सहायक खोलामा पनि खसेपछि बाह अवरूद्ध भई ताल बनेको र सोही ताल एकाएक फुट्दा बाढ़ी आएको अनुमान छ।
2: कांग्रेस उपसभापतिमा भण्डारी आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल राणा र संग्रौला विजयी शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको अन्तिम मत परिणाम आइतबार राति सार्वजनिक भएको छ। प्राप्त अन्तिम मत परिणाम अनुसार उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य र विनोद कुमार चौधरी तथा महामन्त्री पदमा प्रदीप पौडेल, उदय शमशेर राणा र डाक्टर ढिला संग्रौला पन्त निर्वाचित भएका छन्। उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले सर्वाधिक 3,735 मत र इन्जिनियर मधु आचार्यले 2,342 मत प्राप्त गरी जीत हासिल गरेका छन्। यस पदका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले 1,752, सुरेन्द्रराज पाण्डेले 1,673, धनराज गुरूङले 1,596, दीपक गिरीले 923 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 760 मत प्राप्त गरेका छन्। त्यस्तै उपसभापति समावेशी एक पदतर्फ विनोद कुमार चौधरी 1,745 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले 1,658, फर्मुल्ला मनसुरले 1,144, सीता गुरूङले 1,112 र रंजित कर्णले 562 मत प्राप्त गरेका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक 4,194 मत र उदय शमशेर राणाले 2,330 मत प्राप्त गर्दै विजयी हासिल गरेका छन्। यस प्रतिस्पर्धामा डाक्टर सुनिल कुमार शर्माले 2,257, गुरूराज घिमिरेले 1,513, नयन सिंह मरले 1,134 र अमर सिंह पुन मगरले 1,125, शंकर तिवारीले 123 र डाक्टर सन्तोष उपाध्यायले 97 मत पाए। यसै गरी महामन्त्री महिला एकपदतर्फ डाक्टर ढिला संग्रौला पन्तले 3,118 मतका साथ निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2,800 64 र रीता खनालले 804 मत प्राप्त गरिन्।
3: काठमाडौँको लाइफलाइन नागढुंगा मुगलिन सड़क अझै जोखिमपूर्ण छ। सड़क विभागका इन्जिनियरहरूले गरेको अध्ययन अनुसार नागढुंगा मुगलिन सड़कमा 6 ठाउँमा पहिरोको जोखिम कायमै छ। नागढुंगा मुगलिन सड़क अन्तर्गत गलौदीमा सड़क भाँसिएर भएको अवरोध पन्चाइएको छ। सड़क विभागका महानिर्देशक विजय जयसीका अनुसार आइतबारदेखि सड़क दुईतर्फी खुलेको छ। भाँसिएको ठाउँमा भित्तो काटेर बाटो खुलाइएको हो। नागरिक दैनिकमा जोखिममा नागढुंगा मुगलिन शीर्षकको यो खबर छापिएको हो।
2: लामो अनियलपछि सुदूरपश्चिम सरकारले ल्यायो 37 अर्ब बढ़ीको बजेट शीर्षकमा खबर छ। चालू आर्थिक वर्ष 2083-84 शुरू भएको झण्डै 3 महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। लामो समयदेखि बजेट विहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,67,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमास बित्नै लाग्दा आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गरे सँगै लामो समयदेखि अनियलमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माण सम्बन्धी काम अघि बढ़नेछन्।